0: और सैलून हम तुम्हारी तरफ भेजे गए हैं।
1: तलब भाई, यहाँ मुझे एक बहुत प्रैक्टिकल चीज नजर आती है। कभी लाइफ में एक वार्निंग एक सोर्स से आती है, फिर दूसरी जगह से भी वही बात सुनाई देती है, फिर तीसरा सिंसियर इंसान भी वही कह रहा होता है, लेकिन हम फिर भी इग्नोर करते रहते हैं। भाई डॉक्टर कह रहा है लाइफस्टाइल बदलो, फैमिली कह रही है स्ट्रेस कम करो, अपनी बॉडी जो है वो सिग्नल्स दे रही है। यहाँ बिजनेस में तीन लोग कह रहे हैं कि ये डिसीजन रिस्की है, लेकिन ईगो कहती है सब को क्या पता। कभी रिपीटेड एडवाइस को सिर्फ इरिटेशन मत समझिए, हो सकता है कि उसमें आपके लिए रेस्क्यू हो।
0: बहुत खूब सर भाई। और साबिका उम्मतों में एक ही जमाने या इलाके में मुतअद्दिद अंबिया और रसूलों का मौजूद होना ये कोई नामानुस बात नहीं थी। बनी इसराइल में भी बहुत से अंबिया मबऊस हुए, तो एक बस्ती में जैसे कि हमने सूरह यासीन में भी देखा कि यहाँ दो भेजे गए, फिर तीसरे के जरिए उनकी तायीद की गई। तो अब सोचिए कि एक पैगाम रसा भी हक पहुंचाने के लिए काफी हो सकता था सिर्फ एक बंदा हो, लेकिन यहाँ दावत को मजीद वाज़े कर दिया गया ताकि ये ना कहा जा सके कि हम तक बात वाज़े नहीं पहुंची, हमने समझाया नहीं गया, हमें मौका नहीं मिला। तो जब दिल फैसला पहले ही कर चुका हो कि मानना नहीं है, तो फिर दलीलें बढ़ती जाती हैं और बहाने भी बदलते जाते हैं। और यही हुआ बस्ती वालों के साथ कि बस्ती वालों ने जवाब दिया मा अंतुम इल्ला बशरुम मिथलुना, तुम तो हमारे ही जैसे इंसान हो। यानी क्या अजीब इतराज है ना, कोई उनके जहन में ये था कि अगर अल्लाह ताला की तरफ से कोई पैगाम आए तो उसे लाने वाले कोई फरिश्ता होना चाहिए, कोई ऐसी मखलूक हो जो इंसान ना हो। मगर कुरान का उसूल बिल्कुल वाज़े है, वमा अरसलना मिन क़ब्लिका इल्ला रिजालन नूही इलैहिम, आपसे पहले भी हमने मर्द ही भेजे जिनकी तरफ हम वही करते थे, यानी वही भेजते थे। तो रसूल का इंसान होना एतराज़ नहीं, इंसानों के लिए इंसानी रसूल का आना ये दरअसल अपने आप में हिकमत का हिस्सा है। वो तुम्हारे दरमियान ही रहता है, तुम्हारी जबान समझता है, तुम्हारी जिंदगी के हालात जानता है, तुम्हारी तरह खाता पीता मुआशरे में चलता फिरता है और इसी इंसानी जिंदगी के अंदर अल्लाह की बंदगी का नमूना बनकर सामने आता है।
1: सुभान अल्लाह। और यहाँ भी हमारी लाइफ के लिए एक सबटल लेसन है, कभी हम सही बात को इसलिए रिजेक्ट कर देते हैं ये कह कौन रहा है बोलकर। भाई जूनियर ने कहा इग्नोर, अपने घर का आदमी है इसको क्या पता, यंग पर्सन है एक्सपीरियंस नहीं होगा, कोई आम आदमी है इसकी स्टेटस क्या है। लेकिन सही सवाल ये है कि बात क्या है। भाई मैसेज को इवेल्युएट कीजिए सिर्फ मैसेंजर की सोशल स्टेटस को नहीं, कभी बहुत कीमती एडवाइस बहुत ऑर्डिनरी शख्स के जरिए भी मिलती है।
0: जी बिल्कुल, वाकये की तरफ लौटते हैं। और बस्ती वालों ने जैसे कि आपने इस सूरा में सूरा यासीन की बस्ती वालों का जो वाकया है इसी को हम इस हलके में बयान कर रहे हैं कि बस्ती वालों ने जब रद्द किया तो उन्होंने क्या कहा, मा अंतुम इल्ला बशरुम मिस्लुना। तो उन्होंने अब आगे जाके इनकार को एक कदम और आगे बढ़ाया, कहने लगे वमा अंज़ला रहमानु मिन शै, रहमान ने कुछ नाजिल ही नहीं किया। यानी अब सिर्फ रसूलों का इनकार नहीं असल वही का इनकार कर दिया और फिर कहा इन अंतुम इल्ला तकदिबून, तुम सिर्फ झूठ बोल रहे हो। जरा इस रवैये को देखिए, सामने वाले ने बात अभी पूरी भी नहीं की और फैसला पहले ही सुना दिया कि तुम झूठे हो। तो यहाँ दलील से ज्यादा इनाद पर वो लोग फोकस कर रहे थे, यानी इल्म सुनने के बजाय इल्म हासिल करने के बजाय तकबर की बोल बोल रहे थे। और शायद यही हर दौर में हक के रास्ते की एक बड़ी रुकावट रही है कि बाज़ औक़ात इंसान किसी बात को इसलिए रद्द नहीं करता कि उसके पास बेहतर दलील है, बल्कि इसलिए रद्द करता है कि उसे कबूल करना ही नहीं चाहता।
1: बिल्कुल। और अपनी लाइफ में हमें ये डिफरेंस जो है इसको समझना चाहिए, मुझे बात समझ नहीं आई और मैं बात समझना ही नहीं चाहता, ये दोनों अलग चीजें हैं।
0: बिल्कुल,
1: है ना। हेल्दी बात अगर देखें तो वो ठीक है, सवाल कीजिए, एविडेंस मांगिए, समझने की कोशिश कीजिए, लेकिन पहले ही डिसाइड कर लेना जो मेरी एग्जिस्टिंग ओपिनियन के अगेंस्ट है वो गलत ही होगा, भाई ये लर्निंग का दरवाजा बंद कर देता है।
0: बिल्कुल। किस्से की तरफ लौटते हैं और अब जवाब में रसूलों का अंदाज क्या है वो देखेंगे। लोग उन्हें झूठा कह रहे थे, उनकी दावत को रद्द कर रहे हैं, लेकिन जवाब में न चीखो पुकार, न जाती इंतकाम, न इस तरह के लोगों ने हमें माना क्यों नहीं, जैसे कि आजकल तो काफी चीखो पुकार की आवाज हम सुनते हैं। उन्होंने क्या कहा, रसूलों ने कहा قالوا ربنا يعلم اننا اليكم لمرسلون, हमारा रब जानता है कि हम वाकई तुम्हारी तरफ भेजे गए हैं। तो क्या इत्मीनान है इस जुमले में, ربنا يعلم, ہمارے رب جانتا ہے. تم مانو یا نہ مانو, تم تعریف کرو یا الزام لگاؤ, تم ہمیں سچا کہو یا جھوٹا, ہماری حقیقت اللہ جانتا ہے. اور جس انسان کو یقین حاصل ہو جائے کہ اللہ میرے ارادے, میری نیت اور میری دیانت کو جانتا ہے, اسے ہر انسان سے ویلیڈیشن لینے کی ضرورت نہیں رہتی.
1: بھائی دلا بھائی, یہ بات اسپیشلی آج کی سوشل میڈیا کے ایج میں بہت ویلیوبل ہے. ہم کبھی ہر شخص کو کنونس کرنا چاہتے ہیں, ہر ایک کو سمجھ لیجئے, ہر کمنٹ کا جواب بھی دینا چاہتے ہیں, ہر کرٹیسزم کا ڈیفنس, ہر مس انڈرسٹینڈنگ کو کلیئر کرنا, لیکن ہر انسان کو سیٹسفائی کرنا پاسبل نہیں ہے. اگر آپ سنسیئر ہیں, اپنا کام ریسپانسبلی کر رہے ہیں, اپنی نیت چیک کر رہے ہیں, تو کبھی کبھی یہ کہہ کر آگے بڑھنا پڑتا ہے کہ اللہ سبحانہ تعالیٰ جانتا ہے میں کیا کر رہا ہوں اور کیوں کر رہا ہوں. اس کا مطلب اکاؤنٹیبلٹی سے بھاگنا نہیں ہے, اس کا مطلب ان نیسیسری اپروول ایڈکشن سے بچنا ہے.
0: بہت خوب سرور بھائی, اب ایک ایسے اصول کی طرف آتے ہیں جو دعوت, اصلاح اور خیر کی ہر کوشش کرنے والے کے لیے ایک بنیادی اصول ہے, اور یہ اصول ہمیں ان رسولوں کے جواب کے انداز سے سمجھ میں آتا ہے. انہوں نے کیا کہا, وَمَا عَلَيْنَا إِلَّا الْبَلَاغُ الْمُبِينَ, اور ہمارے ذمہ تو صرف واضح طور پر پیغام پہنچا دینا ہے. یعنی ہمارا کام کیا ہے, بلاغ, وہ بھی ایسا بلاغ جو واضح ہو, البلاغ المبین. ہم سمجھائیں گے, دلیل دیں گے, حق واضح کریں گے, خیر کی طرف بلائیں گے, مگر کسی کے دل میں ہدایت داخل کر دینا ہمارے اختیار میں نہیں, ہدایت تو بھائی اللہ کے ہاتھ میں ہے. اب یہاں رسولوں کے ادب کو دیکھیے, وہ اپنے کام کی حد جانتے ہیں, وہ یہ نہیں کہتے کہ ہم ہر حال میں تمہیں ماننے پر مجبور کر دیں گے, وہ کہتے ہیں ہماری ذمہ داری پیغام پہنچانا ہے, دل بدلنا اللہ کا کام ہے.
1: سبحان اللہ. اور یہ پیرنٹس, ٹیچرز, فرینڈز سب کے لیے بہت ریلیونگ لیسن ہے. بھائی اپنے بچوں کو سمجھا سکتے ہیں, کنٹرول نہیں کر سکتے. آپ دوستوں کو سنسیئر ایڈوائس دے سکتے ہیں, اس کا ڈیسیجن نہیں لے سکتے. آپ کلیگ کو وارننگ دے سکتے ہیں, اس کے دل کو فورس نہیں کر سکتے. ہمارا رول ہے کلیئرٹی, سنسیئرٹی اور گڈ انٹینشن. ہر رزلٹ کو اپنے کندھوں پر اٹھا لینا بھی ہیلدی نہیں ہوتا. کبھی ہمیں یہ کہنا پڑتا ہے میں نے محبت سے سمجھا دیا, اب چوائس اس کی ہے.
0: اور سامعین کرام, اب بات یا کہانی, واقعہ ایک زیادہ سخت رخ اختیار کرنے والا ہے. پہلے انہوں نے تکذیب کی, پھر تمسخر اور تحقیق کا انداز اختیار کیا, یعنی مخالفین کی بات کہہ رہا ہوں, اور اب بات پہنچی تحدید تک. یعنی جب دلیل کا جواب نہ ملا تو زبان نے سختی اختیار کی, یعنی جب ان کے پاس کوئی جواب ہی نہیں ہے تو اب سختی کا رویہ انہوں نے اختیار کیا, اور جب سختی سے بھی بات نہ بنی تو طاقت کے دھمکی سامنے آ گئی. ان مخالفین نے رسولوں سے کہا, انا تطیرنا بکم, ہم تمہیں اپنے لیے نحوست کا سبب سمجھتے ہیں, معاذ اللہ. سرو بھائی ذرا یہ نفسیات دیکھیے, جو لوگ ان کے پاس خیر لے کر آئے وہی ان کی نظر میں بدشگونی کی علامت بن گئے.
1: بالکل طلا بھائی, اور یہ صرف پرانی قوموں کی سائیکالوجی نہیں ہے, آج بھی کبھی انسان کسی انکمفرٹیبل ٹروتھ کو سن کر اصل مسئلے کو ایڈریس نہیں کرتا, بلکہ میسنجر کو بلیم کر دیتا ہے. کوئی ڈاکٹر لائف سٹائل چینج کا کہے تو ہم کہتے ہیں ہر وقت نیگیٹو بات کرتا رہتا ہے. کوئی سنسیئر فرینڈ اگر ہماری غلطی پوائنٹ آؤٹ کرے تو کہتے ہیں اس کے آنے کے بعد سے موڈ خراب ہی رہتا ہے. یعنی پرابلم اندر ہوتی ہے, لیکن ہم اس شخص کو پرابلم بنا دیتے ہیں جو ہمیں پرابلم دکھا رہا ہوتا ہے.
0: زبردست مثال تھی سر بھائی آپ نے, اور بستی والے وہاں گویا کہہ رہے تھے کہ تم آئے اور ہمارے لیے مشکلات بڑھ گئی. جیسے کہ آپ نے مثال سے سمجھایا, تمہاری باتوں نے ہماری پرانی روش پر سوال اٹھا دیا, تو انہوں نے کہا انا تطیرنا بکم, ہم تم سے بدشگونی لیتے ہیں. پھر انہوں نے اگلا قدم اٹھایا, لئن لم تنتہوا لنرجمنکم, اگر تم باز نہ آئے تو ہم تمہیں سنگسار کر دیں گے, اور صرف اتنا ہی نہیں, وَلَيَمَسَّنَّكُم مِّنَّا عَذَابٌ أَلِيمٌ, اور ہماری طرف سے تمہیں دردناک عذاب پہنچے گا. یعنی اب انتخاب یہ تھا کہ دعوت ہی چھوڑ دو, خاموش ہو جاؤ, یا پھر پتھروں اور عذاب کا سامنا کرو.
1: اور یہاں ایک امپورٹنٹ, بہت ہی امپورٹنٹ لائف لیسن یہ ہے کہ جب کوئی شخص آرگیومنٹ سے جواب نہیں دے پاتا, کبھی کبھی وہ پریشر کریٹ کرتا ہے, ورک پلیس میں بھی ہوتا ہے, فیملی میں بھی, पब्लिक लाइफ में भी और पहले

0: अस्सलामु अलैकुम वरहमतुल्लाहि व बरकातुहु। दोस्तों, मेरे यानी सरवर मिर्ज़ा के साथ आइए जानते हैं वज़ारत दाखला से वीकली अपडेट।
1: हर हफ्ते की सबसे जरूरी अपडेट लेकर आ रहे हैं आरजे सरवर MOI वीकली अपडेट प्रोग्राम में। MOI वीकली अपडेट प्रोग्राम में वज़ारत दाखला की हर एक एक्टिविटी, जरूरी खबरें और आपकी फैमिली के लिए इम्पोर्टेंट अवेयरनेस, सब कुछ मिलेगा यहाँ,
2: कुछ मिलेगा यहाँ।
1: और जानिए वो सब जो आपके लिए मैटर करता है। MOI वीकली अपडेट,
2: MOI वीकली अपडेट,
1: आपका वीकली डोज ऑफ न्यूज एंड मच मोर विद आरजे सरवर,
2: विद आरजे सरवर।
0: वज़ीर दाखला और इंटरनल सिक्योरिटी फोर्स लखविया के कमांडर शेख खलीफा बिन हमद बिन खलीफा अल्थानी ने स्पेन के दौरे के दौरान स्पेन के वज़ीर दाखला फर्नांडो ग्रैंडे मालास्का गोम से मुलाकात की। मुलाकात के दौरान दोनों दोस्त ममालिक के दरमियान मौजूद तआवुन का जायजा लिया गया और खासतौर पर अमनियत के शोबे में तआवुन को मजीद मजबूत और फरोग देने के तरीकों पर तबादला ख्याल किया गया। इसके अलावा दो तरफा बाहमी दिलचस्पी के कई अहम मौजूदात पर भी बातचीत की गई। मुलाकात के बाद वजीर दाखला और इंटरनल सिक्योरिटी फोर्स लखविया के कमांडर शेख खलीफा बिन हमद बिन खलीफा अल्थानी और उनके स्पेनिश हम मनसब ने रियासत कतर की वजारत दाखला और स्पेन की वजारत दाखला के दरमियान फीफा वर्ल्ड कप 2030 के सिक्योरिटी इंतजाम के हवाले से तआवुन पर एक लेटर ऑफ इंटेंट पर भी दस्तखत किए। दोस्तों, जैसे कि फॉग या धुंध में गाड़ी चलाना ज्यादा तवज्जो, एहतियात और जरूरी हिफाजती इकदाम तलब करता है, इसमें कुछ अहम सेफ्टी गाइडलाइंस हैं जो फॉग में गाड़ी चलाते वक्त मददगार साबित हो सकते हैं। सबसे पहले रफ्तार का ध्यान करें। फॉग या कोहरे के वक्त व्यू कम हो जाता है, इसलिए गाड़ी की रफ्तार को धीमा करें ताकि हादसे का खतरा कम हो। स्पीड लिमिट का ख्याल रखें और फॉग के हिसाब से रफ्तार एडजस्ट करें। दूसरा ये कि गाड़ी की बीम्स का ख्याल करें। अपनी गाड़ी की फॉग लाइट्स और लो बीम्स का इस्तेमाल करें। हाई बीम्स फॉग पर रिफ्लेक्ट करती हैं और आपके व्यू को और ज्यादा कम कर देती हैं। तीसरा ये कि डिस्टेंस बढ़ाएं। अपनी गाड़ी और सामने वाली गाड़ी के दरमियान ज्यादा फासला रखें। अगर ट्रैफिक सडनली स्लो हो जाता है तो गाड़ी में रिएक्ट करने का ज्यादा वक्त मिलेगा। और पॉइंट नंबर 4, राइट लेन में रहिए। ज्यादा फॉग में राइट लेन में चलना बेहतर होता है क्योंकि ये अक्सर रोड मार्किंग्स को फॉलो करना आसान बनाता है और रोड के किनारे पे रहने में मदद करता है। पॉइंट नंबर 5, अचानक मुड़ने और ब्रेक लगाने से बचिए। फॉग में अचानक टर्निंग या ब्रेकिंग से बचना चाहिए क्योंकि ये कंट्रोल खो देने का सबब बन सकता है। हमेशा ग्रेजुअल एडजस्टमेंट्स करें। पॉइंट नंबर 6, विंडशील्ड वाइपर्स का इस्तेमाल करें। अपनी विंडशील्ड को साफ रखें ताकि विजिबिलिटी बेहतर हो सके। इसके अलावा अपने विंडोज को भी डीफॉग करें। नंबर 7 और आखिरी, जरूरत पर गाड़ी को रोक दें। अगर फॉग इतनी ज्यादा है कि व्यू मुश्किल हो जाए तो किसी सेफ जगह जैसे पार्किंग लॉट में गाड़ी को रोककर रुक जाइए और विजिबिलिटी के बेहतर होने का इंतजार करिए। इन सेफ्टी टिप्स पर अमल करके आप फॉग में ड्राइविंग के रिस्क को कम कर सकते हैं। सामईन, दुकानों और कैफेज के सामने गलत जगह पर गाड़ी पार्क करना सिर्फ ट्रैफिक की रवानी में रुकावट नहीं बनता बल्कि आपको ट्रैफिक वायलेशंस का सामना भी करना पड़ सकता है। याद रखिए, चंद लम्हों की सहूलत दूसरों के लिए परेशानी का सबब बन सकती है। अपनी गाड़ी को सिर्फ मुकर्रर की गई पार्किंग वाली जगहों पर ही पार्क करें और ट्रैफिक कानून की पाबंदी करें। वज़ारत दाखला का कहना है कि आपका जिम्मेदाराना रवैया न सिर्फ आपकी हिफाजत को यकीनी बनाता है बल्कि दूसरे रोड यूजर्स की सलामती में भी अहम किरदार अदा करता है। ट्रैफिक कानून की पाबंदी महफूज और मुनज्जम मुआशरे की जमानत होती है। वजीर दाखला और इंटरनल सिक्योरिटी फोर्स लखविया के कमांडर शेख खलीफा बिन हमद बिन खलीफा अल्थानी ने अपने जर्मनी के दौरे के दौरान जर्मनी के फेडरल वजीर दाखला अलेक्जेंडर डॉबरिंट से मुलाकात की। मुलाकात के दौरान दोनों ममालिक के दरमियान तआवुन के रिश्तों का जायजा लिया गया और खासतौर पर अमनियत के शोबे में इन रिश्तों को मजीद मजबूत और फरोग देने के तरीकों पर बातचीत की गई। इसके अलावा दो तरफा बाहमी दिलचस्पी के कई अहम मौजूदात पर भी तबादला ख्याल किया गया। मुलाकात के बाद वजीर وزیر داخلہ اور لخویہ کے کمانڈر شیخ خلیفہ بن حمد بن خلیفہ الفانی اور ان کے جرمن ہم منصب نے دونوں ممالک کی وزارت داخلہ کے درمیان ٹریننگ اور تجربات کے تبادلے کے شعبے میں سیکیورٹی کوآپریشن سے متعلق ایک لیٹر آف انٹینٹ پر بھی دستخط کیے۔ سامعین، اسکول بس صرف ایک گاڑی نہیں بلکہ ہمارے بچوں کی حفاظت کی ذمہ داری بھی ہے۔ جب اسکول بس بچوں کو چھوڑنے یا اتارنے کے لیے رک کر اپنا اسٹاپ سائن ظاہر کرتی ہے تو اسے کسی بھی طرف سے اوورٹیک کرنا یا کراس کرنا انتہائی خطرناک ہو سکتا ہے۔ یاد رکھیے، بچے اچانک سڑک پر آ سکتے ہیں اور بڑی اسکول بس کی وجہ سے انہیں دیکھنا مشکل ہو جاتا ہے۔ اس لیے جب اسکول بس رکے اور اسٹاپ سائن کو ظاہر کرے تو اپنی گاڑی کو مکمل طور پر روک دیں اور بس کے دوبارہ چلنے کا انتظار کریں۔ یاد رکھیں کہ آپ کا یہ چند سیکنڈز کا انتظار کسی بچے کی زندگی کے لیے بے حد اہمیت رکھتا ہے۔ وزارت داخلہ کا کہنا ہے کہ ایسے موقعوں پر بس کے دوبارہ چلنے تک رک جائیں، اور یہ بھی یاد رکھیں کہ آپ کا یہ چھوٹا سا احتیاط بھرا قدم ہمارے بچوں کی حفاظت اور روڈ سیفٹی میں بڑا کردار ادا کرتا ہے۔ سامعین، ہمارے بچوں کو سڑک پر حفاظت کے اصول سکھانا ان کی جان کی حفاظت کرتا ہے اور ان میں ٹریفک سیفٹی کا شعور پیدا کرتا ہے۔ یاد رکھیے، سڑک ہمیشہ مقرر پیڈسٹرین کراسنگ یا زیبرا کراسنگ سے ہی پار کرنی چاہیے۔ انہیں یہ بھی بتائیے کہ سڑک پار کرنے سے پہلے اچھی طرح دیکھ لیں اور یقین کر لیں کہ راستہ گاڑیوں سے خالی ہے۔ اس کے علاوہ سڑک پار کرتے وقت ہر طرف سے آنے والی گاڑیوں پر نظر رکھیں اور پوری توجہ کے ساتھ چلیں۔ موبائل فون استعمال کرتے ہوئے یا کسی اور چیز میں مشغول ہو کر سڑک پار کرنا خطرناک ہو سکتا ہے۔ وزارت داخلہ کا کہنا ہے کہ آئیے مل کر اپنے بچوں کو ٹریفک سیفٹی کی عادتیں سکھائیں تاکہ وہ ہر روز محفوظ طریقے سے اسکول جائیں اور گھر واپس لوٹیں۔ بچوں کی حفاظت ہم سب کی مشترکہ ذمہ داری ہے۔ مختلف شعبوں میں قطری خواتین کی شرکت کو فروغ دینے کی کوششوں کے تحت ملٹری اداروں کے لیے افسر اور دیگر رینکس کے امیدواروں کے انتخاب کی مشترکہ کمیٹی اپنی سرگرمیاں جاری رکھے ہوئے ہے۔ کمیٹی کا مقصد قابل اور باصلاحیت خواتین کو ملٹری اور سیکیورٹی تعلیم اور ٹریننگ پروگرامز میں شامل ہونے کے مواقع فراہم کرنا ہے۔ وزارت دفاع، یونیورسٹی آف دوحہ فار سائنس اینڈ ٹیکنالوجی کے تعاون سے ٹیکنیکل انسٹیٹیوٹ ڈپلوما پروگرام پیش کر رہی ہے۔ یہ پروگرام منسٹری آف ایجوکیشن اینڈ ہائر ایجوکیشن سے تصدیق شدہ ہے اور اس کا مقصد آرمڈ فورسز کی ضروریات کے مطابق ٹیکنیکل مہارت رکھنے والی قطری خواتین کو اکیڈمک تعلیم، عملی ٹریننگ اور ملٹری ڈسپلن کے ذریعے تیار کرنا ہے۔ دوسری جانب وزارت داخلہ 2 سال ڈپلوما ان پولیس سائنس پروگرام پیش کر رہی ہے۔ اس کا مقصد خواتین کو اکیڈمک اور عملی ٹریننگ کے ساتھ پولیسنگ اور سیکیورٹی سے متعلق ایسی معلومات اور مہارت فراہم کرنا ہے جو انہیں اپنی ذمہ داریاں پیشورانہ اور مؤثر انداز میں ادا کرنے میں مدد دیں۔ واضح رہے کہ کمیٹی اپنے پہلے سال میں انتخاب اور داخلے کے عمل کو یکساں اور شفاف معیاروں کے مطابق بنانے پر کام کر رہی ہے۔ اس سے برابر مواقعوں کو فروغ ملے گا، قومی صلاحیتوں کو متوجہ کیا جا سکے گا اور ملٹری اور سیکیورٹی شعبوں میں قطری خواتین کی شرکت کو مزید مضبوط بنایا جا سکے گا۔ سامعین، اپنے موبائل ایپس اور ڈیوائس کے آپریٹنگ سسٹم کو باقاعدگی سے اپڈیٹ کرنا سائبر جرم سے بچاؤ میں اہم کردار ادا کرتا ہے۔ اپڈیٹس نہ صرف آپ کے ڈیوائس کی پرفارمنس بہتر بناتی ہے بلکہ ان کمزوریوں کو بھی دور کرتی ہے جن کا فائدہ اٹھا کر سائبر مجرم آپ کا ڈیٹا چرا سکتے ہیں یا آپ کی معلومات تک غیر قانونی رسائی حاصل کر سکتے ہیں۔ یاد رکھیے، موبائل ایپس اور آپریٹنگ سسٹمز کو ہمیشہ لیٹسٹ ورژن پر اپڈیٹ رکھیں۔ صرف معتبر اور آفیشل سورسز سے اپڈیٹ ڈاؤن لوڈ کریں۔ ضروری سیکیورٹی اپڈیٹس کو نظر انداز نہ کریں۔ اپنے اہم ڈیٹا کا بیک اپ بھی باقاعدگی سے لیتے رہیں۔ وزارت داخلہ کا کہنا ہے کہ آپ کی آگاہی اور احتیاط ہی آپ کی ڈیجیٹل حفاظت کی سب سے بڑی طاقت ہے۔ سائبر سیکیورٹی کا خیال رکھیں اور اپنی معلومات کو محفوظ بنائیں۔ وزیر داخلہ اور انٹرنل سیکیورٹی فورس لخویہ کے کمانڈر شیخ خلیفہ بن حمد بن خلیفہ الفانی کی طرف سے وزارت داخلہ کے اسسٹنٹ انڈر سیکیورٹری فار سیکیورٹی افیئرز شیخ نائف بن فالح بن سعود الفانی نے پیپلز ریپبلک آف چائنا کے شہر لینگ یونگ گینگ میں منعقد گلوبل پبلک سیکیورٹی کوآپریشن فورم 2026 میں شرکت کی۔ ये शिरकत बैन अल-अक़वामी तआवुन को मजबूत बनाने, तजुर्बात के तबादले और पब्लिक सिक्योरिटी और सेफ्टी के शोबे में दुनिया भर के बेहतरीन तजुर्बात से फायदा उठाने की कोशिशों का हिस्सा है। फोरम की साइडलाइंस पर शेख नाइफ बिन फाहले बिन सऊद अल सानी और उनके हमरा वफ्द ने सिक्योरिटी एग्जीबिशन का भी दौरा किया, जहां उन्होंने सिक्योरिटी के मैदान में ताजा तरीन टेक्नोलॉजीज और इनोवेशन का जायजा लिया। इस मौके पर एडवांस्ड सॉल्यूशंस और जदीद टेक्नोलॉजीज के बारे में मालूमात भी हासिल की गईं, जो सिक्योरिटी ऑपरेशंस को सपोर्ट करने और पब्लिक सिक्योरिटी और सेफ्टी निजाम की कारकर्दगी को मजीद बेहतर बनाने के लिए तैयार की गई हैं। एयरपोर्ट सिक्योरिटी डिपार्टमेंट ने 6 से 10 सितंबर तक मुनक्किद किए गए एविएशन सिक्योरिटी स्क्रीनिंग कोर्स का अख्तिताम कर दिया है, जिसमें जीसीसी ममालिक के अफसरान ने शिरकत की। कोर्स के दौरान स्क्रीनिंग प्रोसीजर्स, एयरपोर्ट्स पर इस्तेमाल होने वाले जदीद डिवाइसेस और मॉडर्न टेक्नोलॉजीज और एयरपोर्ट सिक्योरिटी से मुतालिक बैन अल-अक़वामी क़वानीन और स्टैंडर्ड्स पर तफसीली ट्रेनिंग दी गई थी। ट्रेनिंग प्रोग्राम में एयरपोर्ट का फील्ड टूर भी शामिल था, जहां शिरका ने एयरपोर्ट सिक्योरिटी डिपार्टमेंट के मुख्तलिफ शोबों का दौरा किया। इसका मकसद अमली मालूमात और महारत में इजाफा करना और मुख्तलिफ शोबों में काम के तरीक़ाकार और जिम्मेदारियों से आगाही फराहम करना था। इंतखाबी तकरीब में असिस्टेंट डायरेक्टर एयरपोर्ट सिक्योरिटी डिपार्टमेंट लेफ्टिनेंट कर्नल जायद राशिद अल नुईमी के साथ कई अफसरान ने इसमें शिरकत की। सामईन, इसी के साथ मिनिस्ट्री ऑफ इंटीरियर की वीकली अपडेट का सिलसिला अपने अख्तिताम को पहुंचा। अगली मुलाकात तक के लिए प्रोग्राम डिजाइनर शहबाज अंसारी और सरवर मिर्जा को इजाजत दीजिए और याद रखिए, कानून की पासदारी और एहतराम कीजिए, कानून आपकी हिफाजत करेगा।
3: कतर का पहला देसी रेडियो स्टेशन FM 107, दिल से देसी।

0: تو اس لیے بہتر ہے کہ اگر کسی کے چہرے پہ غیر ضروری بال ہیں تو وہ اس کا علاج جلدی شروع کریں, نہ کہ اس کو لٹکائیں کہ بھئی ہم لیٹ ایج میں جا کے سٹارٹ کریں گے, تب فائدہ نہیں ہوگا اس طرح جتنا کہ ارلی ایج میں کرنے کا ہوگا.
1: ٹھیک. اس میں ڈاکٹر صاحب آپ نے کچھ مشینز کا ذکر کیا کہ جیسے کہ ہم سمجھتے ہیں کہ ساری جو لیزرز کر رہے ہیں وہ ایک ہی فریکوینسی ایک ہی اس پر ہے, کیا ایسا ہے یا جیسے آپ نے کہا کہ ڈفرینٹ اس میں ہو سکتی ہیں؟
0: دیکھیے لیزر جب کرنی ہے تو اس میں جس چیز کا سب سے پہلے خیال رکھنا ہے وہ یہ ہے کہ اسکن کلر کون سا ہے.
1: اچھا.
0: ہمیں جو ہے ہمارے انسانوں کے تقریباً 6 اسکن کلرز ہیں جو کہ ڈیفائنڈ ہیں,
1: جی,
0: جن میں بہت فیئر سے لے کے بہت ڈارک تک آتے ہیں. اور عموماً جو ایشینز ہیں یا جو عرب ہیں یہ تقریباً درمیانی اسکن ٹائپس کے لوگ ہیں. تو اس لیے اسکن کلر کا سب سے پہلے خیال رکھنا ہے, اور دوسرا بال کی تھکنیس کا.
1: اچھا.
0: تو بیسٹ ریزلٹ کے لیے اگر کسی کا اسکن کلر بہت فیئر ہے
1: جی
0: اور اس کے بال کا کلر بہت بلیک ہے
1: جی,
0: تو اس کو ریزلٹ سب سے اچھا آئے گا. اس کے لیے کوئی بھی مشین ہم یوز کر لیں اس میں سب سے زیادہ اچھا افیکٹ آئے گا. لیکن جو جس کا اسکن کلر ڈارک ہے اس کا بال کا کلر بھی ڈارک ہے تو کم اچھا رزلٹ آئے گا, یا جس کی بہت فیئر اسکن ہے اور بالوں کا کلر بھی براؤن ہے تو بالکل بھی رزلٹ نہیں آئے گا.
1: اچھا.
0: تو اس لیے اسکن کلر اور ہیئر کلر امپورٹنٹ ہے, انہیں کے بیسس پہ ہم مشین ڈیسائڈ کرتے ہیں. مشینس میں کچھ ویو لینتھس ہوتی ہیں, کچھ ویو لینتھس جو ہیں وہ ڈارک کمپلیکشن کے لیے ہوتی ہیں اور کچھ ویو لینتھس جو ہوتی ہیں وہ فیئر کمپلیکشن کے لیے ہوتی ہیں. تو وہ ہم دیکھ کے پھر ڈیسائڈ کرتے ہیں کہ ہم نے کون سی والی ویو لینتھ کو سلیکٹ کرنا ہے.
1: اچھا ٹھیک ٹھیک. اس میں اسی طرح جو ڈفرینٹ جو نام ہیں یا فریکوینسیز ہیں وہ اس پر ڈپینڈ. ڈاکٹر صاحب جو گھر میں جیسے کہ لیزر کرتی ہیں بچیوں کے پاس ہوتی ہیں لیزرز جی, تو وہ اس کا کیا ہے وہ پوچھنا چاہوں گی.
0: جی جو گھر میں لیزر ہوتی ہے بیسکلی اس مشین کو کہتے ہیں آئی پی ایل. وہ ایک لائٹ کا ٹریٹمنٹ ہے, وہ لیزر نہیں ہے. تو لائٹ سے مراد یہ ہے کہ وہ بیسکلی ہیٹ ہے جو کہ اندر جا کے اسکن میں بہت ساری چیزوں کو تھوڑا بہت ڈیمیج کرے گی. وہ ہیئر کے لیے سلیکٹیو یا اسپیسیفک نہیں ہے.
1: اچھا.
0: لیکن جو ہم لیزر کرتے ہیں جو کلینکس میں کی جاتی ہے وہ ایک فوکسڈ لیزر ہوتی ہے, جس نے صرف ڈائریکٹ جا کے بال کی روٹ کو ڈیمیج کرنا ہے اور آس پاس کی اسکن کو نقصان نہیں پہنچانا.
1: جی.
0: تو اس لیے جو گھر والی لیزرز ہیں وہ اگر افیکٹ ان کا 2% ہے تو کلینک والی یا جو پراپر والی لیزر ہے اس کا افیکٹ جو ہے وہ تقریباً 15% ہے. یعنی اس میں ایک بہت بڑا چینج ہے. گھر والی لیزر کی جا سکتی ہے لیکن وہ میں ریکمینڈ کرتی ہوں اگر آپ نے کچھ لیزر کے سیشن لے لیے, میں آپ کے بال بہت کم رہ گئے ہیں تو اب آپ کو ہے کہ میں نہیں جا سکتی کہیں پہ کروانے کے لیے, اور میں اگر کچھ گھر میں کرنا چاہوں تو مینٹیننس کے لیے اس کو استعمال کیا جا سکتا ہے. لیکن موٹے تھک بالوں کے لیے اگر آپ سٹارٹ میں ہی اب گھر والی لیزر جس کو آئی پی ایل کہتے ہیں وہ شروع کریں گے تو آپ کو مایوسی ہوگی.
1: ٹھیک ٹھیک. اس لیے اور اس میں بھی ٹائم کا ہوتا ہے, ٹائم پیریڈ کے کتنے ویکس کے بعد آپ کو کرنی ہے, جیسے آپ کے یہ سیشنز ہیں وہ کتنی دیر کے بعد آپ ریکمینڈ کرتے ہیں کہ جو پیشنٹ ہے وہ آئے, اور یا یہ ہے کہ ڈپینڈس اپان دا تھکنیس اینڈ
0: ہیئر. بیسکلی ہیئر کی گروتھ کچھ لوگوں کی بہت اسپیڈی ہوتی ہے, کچھ لوگوں کی ہیئر گروتھ جو ہے وہ سلو ہوتی ہے. تو اس لیے ایک بندے کا دوسرے بندے سے ڈفرینٹ ہوتا ہے. جب ہم لیزر کرتے ہیں تو وہ بال جو ہیں وہ سارے ڈیمیج ہو جاتے ہیں, وہ جل جاتے ہیں, وہ گر جاتے ہیں, پھر نئے بال آتے ہیں. وہ جب نئے بال آتے ہیں تب اگلے سیشن کے لیے ہم مریض کو بلاتے ہیں, جو کہ کسی میں 3 weeks ہوتا ہے ٹائم, کسی میں 4 weeks ہوتا ہے, کسی میں 5 weeks ہوتا ہے. تقریباً 1 to 1.5 months کے بعد جو ہے نا ہم اندازاً اگلا سیشن کرتے ہیں.
1: ٹھیک ٹھیک. اس طرح سے جو ہے یہ ڈپینڈ کرتا ہے کہ کیا کیا جو ہے کس طرح سے ہم لیزر. اس لیے یہ کوشچن میں پوچھ رہی ہوں کہ ہمارے عام جو ہے وہ بھی کرتے ہیں اور ایج اور بچیاں جو ہیں, جیسے کہ آپ نے کہا کہ آئی پی ایل ہے یہ اسپیسیفک لیزر ٹریٹمنٹ نہیں ہے, مگر اس میں بھی کچھ جو ہیں خواتین وہ شکایت کرتی نظر آتی ہیں کہ ان میں برننگ بھی ہو گئی ہے یا اس طرح کے سائڈ افیکٹس جو ہیں وہ ہیں, تو وہ کیا ہے اس میں, کیا کیا مسٹیکس ہوتی ہیں؟
0: دیکھیں لیزر اسپیشلی اگر ہیئر ریموول کی ہی ہم بات کریں تو اس میں اگر برن ہوتا ہے تو اس میں 3-4 میجر ریزنز ہوتی ہیں. ایک تو یہ کہ اگر کرنے والے نے پراپر ویو لینتھ ہی نہیں سلیکٹ کی یا پراپر سیٹنگز ہی نہیں رکھی, یعنی کرنے والے کا اتنا تجربہ نہیں تھا, تو پھر تو برن کا چانس زیادہ ہوتا ہے. لیکن اگر ایک ایکسپیرینس بندہ کر رہا ہے तो बर्न का चांस ना होने के बराबर है, ना होने के।
1: जी जी।
0: सम टाइम्स मरीज ने स्किन के ऊपर कुछ लगाया हुआ होता है, कोई क्रीम, कोई लोशन, उसने उसको साफ नहीं किया और या उसने कहा मैंने कुछ भी नहीं लगाया और हमने भी उसको क्लीन नहीं किया, तो इस सिचुएशन में स्किन ज़रा सेंसिटिव हो जाती है, वो धूप में जाएंगे तो उनको उस जगह पे कुछ निशान आ सकते हैं।
1: जी।
0: तो इसलिए मरीज़ की तरफ से थोड़ी बहुत कोताही इस तरह से हो सकती है कि वो कुछ कोई घर में कोई क्रीम लगा रहा था जो उसने हमें नहीं बताया, और अच्छा। क्रीम ऐसी थी जो स्किन को सेंसिटिव कर रही है।
1: अच्छा।
0: तो ये एक रीज़न हो सकती है मरीज़ की साइड से,
1: ठीक है,
0: लेकिन करने वाले की साइड से ज़्यादा होती है, क्योंकि करने वाले का ही मेन फॉल्ट होता है अगर उसको करनी नहीं आती तो।
1: ठीक। और इसके अलावा हिस्ट्री पर भी डिपेंड करता होगा ना, कि आप जैसे पूछते हैं कि क्या क्या यूज़ कर रहे हैं, किस, थोड़ा सा इन्फॉर्मेशन आपसे लेना चाहूँगी, कौन सी ऐसी क्रीम्स हैं कि अगर हम कोई पहले इस्तेमाल कर रहा है तो कब उसे छोड़नी है। और
0: इनमें जो मोस्ट इम्पॉर्टेंट क्रीम है वो है ये रेटिनॉइड्स या ट्रेटिनोइन या स्किन की क्रीम, जो कि बेसिकली एक्ने के लिए इस्तेमाल होती है,
1: मतलब रेटिनॉल,
0: हर वो क्रीम जिसमें रेटिनॉल या रेटिनॉइड या एक्रेटिन ये सब चीज़ें शामिल हों, ये सब जो है बेसिकली स्किन को बारीक करती हैं, ऊपर से डेड स्किन को उतारती हैं, स्किन ऑलरेडी सेंसिटिव हुई होती है। तो ये ऐसी क्रीम है जो कि लाजमी आपने लेज़र कराने से एक हफ्ता पहले बंद करनी है।
1: ठीक ठीक।
0: इसी तरह कुछ पीलिंग क्रीम्स होती हैं जो तकशीर कर रही होती हैं, यानी स्किन को ऊपर से डेड स्किन को रिमूव कर रही होती हैं।
1: अच्छा, ठीक।
0: ये वाली क्रीम्स भी आपने कम से कम हफ्ता 10 दिन पहले लेज़र कराने से बंद करनी होती हैं। उसके अलावा कुछ वाइटनिंग क्रीम्स होती हैं जिनमें विटामिन सी है या ग्लूटाथायोन, इस तरह के कंपाउंड शामिल हैं।
1: हाइलुरोनिक एसिड वगैरह,
0: हाइलुरोनिक एसिड इतना मसला नहीं करता क्योंकि वो एक मॉइस्चराइजर का काम करता है,
1: क्योंकि ये बहुत आम इन्हें
0: हर दूसरी बच्ची के पास 10 किस्म के सीरम्स आपको मिलेंगे जो खुद से लगा रही होंगी, तो आपने अपनी स्किन को पहले ही वीक कर लिया होता है, फिर वो लेजर के असरात को बर्दाश्त ही नहीं कर सकती।
1: अच्छा।
0: तो इसलिए हमने ये सब चीज़ें बंद करवानी होती हैं।
1: बिल्कुल। और इसके अलावा जैसे सिर्फ अभी ये बाकी तो और बहुत सारे प्रॉब्लम्स हैं, मगर इस पर इसलिए ज़्यादा फोकस कर रही हूँ कि बहुत ज़्यादा हाई जो हैं वो तादाद में ऐसे पेशेंट्स हैं, आपके पास आते भी होंगे कि ये मसाइल जो हैं बहुत ज़्यादा हैं। जी। इसमें उससे पहले तो आपने बता दिया ये क्रीम्स हैं और वो, और मगर ये पोस्ट ऑप नहीं या ट्रीटमेंट जो लेज़र जो ट्रीटमेंट है उसके बाद क्या क्या एहतियात जो है वो करनी बहुत ज़रूरी हो जाती है।
0: जी, सबसे ज़्यादा ज़रूरी तो ये है कि एक या दो क्रीम्स आपको बताई जाती हैं लगाने के लिए, ताकि अगर कोई आपको हल्की फुल्की रेडनेस है, कोई जलन है, कोई आपको हीट वाली फीलिंग है स्किन के अंदर, तो आप वो यूज़ करें जिनमें अमूमन मॉइस्चराइज़र होता है और कोई माइल्ड सा स्टीरॉयड होता है, ताकि अगर कोई रिएक्शन है लेज़र का तो वो एक आध दिन में या एक आध घंटे के अंदर ही ख़त्म हो जाए और मरीज़ को कोई प्रॉब्लम ना हो।
1: ठीक है।
0: तो पहली चीज़ तो ये कि ये जो क्रीम्स बताई जाएँ वो इस्तेमाल की जाएँ, और दूसरा है जो मोस्ट इम्पॉर्टेंट वो है धूप से बचना।
1: अच्छा।
0: यानी जिस एरिया की लेज़र कराई है उस पर अगर चेहरा है और अगर धूप पे निकलना है तो पहले अच्छे से लेयर सनब्लॉक की लगाएं, और उसके अलावा भी अगर कवर कर सकते हैं फेस को किसी भी चीज़ से, हाथ में कुछ पकड़ के अगर आपने धूप में से वॉक करनी है, सनग्लासेस पहन के, कोई स्कार्फ से, कैप से, हैट से, किसी भी चीज़ से आप उस एरिया को कवर्ड रखें ताकि आपको वहाँ पे कोई रिएक्शन ना हो। इस तरह से अगर रिएक्शन हो तो वो थोड़ी बहुत पिगमेंटेशन होती है, यानी स्किन का कलर डल हो जाता है।
1: ठीक।
0: तो ये दो मोस्ट इम्पॉर्टेंट एहतियातें हैं, अगर ये कर ली जाएँ तो 80-90% जो प्रॉब्लम्स हैं वो सॉल्व हो जाती हैं। उसके अलावा भी हैं कि जैसे बहुत ज़्यादा हैवी एक्सरसाइज नहीं करनी, यानी स्वेटिंग वाला काम नहीं करना।
1: अच्छा।
0: आपने कोई स्टीम वाला ट्रीटमेंट नहीं लेना, हीट से रिलेटेड जो चीज़ें हैं।
1: जी जी। कितने दिनों तक?
0: फर्स्ट 1 वीक की जाते हैं ज़्यादा।
1: अच्छा, 1 वीक के लिए। ठीक है। इसमें डॉक्टर साहब पूछना चाहूँगी, पेशेंट को जैसे लेज़र किया है तो क्या फील होता है, जैसे पेशेंट डिफरेंट होते होंगे ना, तो ये ज़रा बताइए।
0: जी, अगर मोटा बाल है तो लेज़र जब अंदर जाएगी स्किन के अंदर तो फील ऐसे होगा जैसे सुई चुभी है, लेकिन बेसिकली सुई होती नहीं है क्योंकि लेज़र की एक बीम है, वो उस तरह से नहीं है कि वो कोई स्किन को उस तरह से डैमेज करेगी, हमें अंदर जाती हुई दिखेगी, लेकिन अंदर जाके एक फीलिंग सुई चुभने की आएगी। और उसके अलावा जब वो बाल फटता है, बाल की रूट फटती है लेज़र एब्जॉर्ब होने के बाद, तो उस टाइम पर आपको चुभन और हीट फील होती है।
1: जी।
0: तो थोड़ा सा पेनफुल हो सकता है अगर बहुत थिक बाल हैं तो।
1: अच्छा।
0: लेकिन जिनके थोड़े से नॉर्मल मीडियम थिकनेस वाले बाल हैं उनके लिए इतनी अनकंफर्टेबल नहीं होता। اور جتنے جیسے جیسے باریک ہوتے جائیں گے بال اتنی ہی پین بھی کم ہوتی جائے گی. تو یعنی پہلا سیشن
1: جی
0: اس شخص کا یا اس خاتون کا جس کے بہت تھک بال ہیں اس میں وہ درد کو ضرور ایکسپیکٹ کرے کہ ہوگی. لیکن اس کے لیے کچھ کولنگ ٹریٹمنٹ ہوتے ہیں, مشینس کے اندر بھی کولنگ آتی ہے.
1: اچھا.
0: اور اس کے علاوہ بعد میں آئس پیک لگا سکتے ہیں, ساتھ میں چلڈ ایئر بلو کرنے والی مشینس بھی ہوتی ہیں ہمارے پاس تاکہ جو ہے ہیٹ کو ہم کولڈ سے بیلنس کر سکیں.
1: ٹھیک ٹھیک. اچھا ڈاکٹر صاحب, میں نے پوچھا تھا کہ کتنا جو ٹائم پیریڈ ہے

0: क्लियर होगा तो उसके बाद फिर हम उसको जो है लेजर के लिए ओके करेंगे.
1: ठीक.
0: पहले से कौन सी दवाइयाँ आपने नहीं इस्तेमाल करनी स्किन पे, जिनमें मोस्ट इंपॉर्टेंट रेटिनॉइड है, उसके अलावा पीलिंग क्रीम्स हैं जी, ग्लाइकोलिक एसिड, लैक्टिक एसिड वगैरह, और स्क्रबिंग या कोई भी सीरम्स जो हैं वो आपने नहीं इस्तेमाल करने.
1: ठीक.
0: जो मिक्स क्रीमें घर में इस्तेमाल होती हैं उनमें अमूमन जो है ये हाइड्रोक्विनोन होता है, उसके अलावा उसमें रेटिनॉइड होता है, स्टीरॉयड होता है, तो वो भी आपने खुद से नहीं इस्तेमाल करनी.
1: ठीक है.
0: आफ्टर केयर में सन प्रोटेक्शन है, माइल्ड सा स्टीरॉयड है, और मॉइस्चराइजिंग लोशन और क्रीम.
1: ठीक. जेंसेंस ये प्रोग्राम आप दोबारा सुनना चाहें तो आप जुमे को सुबह 8 बजे ये प्रोग्राम पेश किया जाता है, आप रिपीट में सुन सकते हैं. जी डॉक्टर साहब, आप हमें बड़ी डिटेल में आज हमने लेज़र ट्रीटमेंट पर बात की, लिसनर्स आपने भी सुनी कि कब कहाँ किस तरह से एहतियात करनी है और किन कंडीशंस में जो है वो ज़रूरी भी हो जाता है, स्पेशली एक्ने की जो बात की. क्या मैसेज देना चाहेंगी डॉक्टर साहब?
0: मैसेज यही है कि हर चीज़ को बुरा ना समझा जाए, या लेज़र के बारे में सिर्फ ये ना सोचा जाए कि लेज़र वो तो जला देगी. तो आपको अपने डॉक्टर पे ट्रस्ट करना है. कुछ कंडीशंस में लेज़र बहुत अच्छा रिजल्ट देगी, कुछ बीमारियां हैं जो सिर्फ लेज़र से ही ठीक हो सकेंगी. तो उस सिचुएशन में घबराना नहीं चाहिए. ये जो टैबू है कि जी लेज़र जला देती है, इसको ख़त्म करने की ज़रूरत है. और जिन प्रॉब्लम्स से आप गुजर रहे हैं जिनमें लेज़र का रिज़ल्ट अच्छा है, उसमें आपको लेज़र करवानी चाहिए, उसमें कोई आपको दिक्कत या कोई दुश्वारी नहीं होनी चाहिए.
1: जी बहुत शुक्रिया डॉक्टर साहब. और सामने मोहतरम, इसके साथ ही प्रोग्राम हेल्थ गाइड से डॉक्टर निदा कफायत जो कि स्किन स्पेशलिस्ट हैं, फौजिया शफीक और हमारे साथ रहे असले भंडारा, इजाज़त दीजिए. अपना बहुत सा ख्याल रखिएगा. अल्लाह हाफिज.
2: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही रابطہ करें, हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से. कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa.
3: News at 9 a.m. News at 9 a.m. From Urdu Radio, FM 107.
4: السلام علیکم ورحمۃ اللہ وبرکاتہ. سامعین، اس وقت دوحہ قطر میں صبح کے 9 بج رہے ہیں اور آپ سن رہے ہیں اردو ریڈیو قطر FM 107. محمد نفیس سے سماعت کیجیے آج کا پہلا نشریہ، اور ابتدا میں پیش خدمت ہیں اہم خبروں کی سرخیاں. نائب وزیر اعظم و وزیر مملکت برائے امور دفاع سے سنگاپور کے وزیر خارجہ نے ملاقات کی ہے. وزیر انصاف و وزیر مملکت برائے امور کابینہ نے کہا ہے کہ قطر کے قانونی نظام میں آنے والے عرصے کے دوران نمایاں تبدیلیاں متوقع ہیں. جنیوا میں قطر نے انسانی حقوق کونسل کے اجلاس کے دوران انسانی حقوق کے تحفظ، خواتین و بچوں کے حقوق اور بین الاقوامی قانون کی پابندی پر زور دیا ہے. امریکہ اور ایران کے درمیان جاری کشیدگی کے تناظر میں چین نے تہران و واشنگٹن سے تحمل کا مظاہرہ کرنے اور بامعنی مشاورت کے ٹریک پر واپس آنے پر زور دیا ہے. سعودی عرب کے جازان علاقے میں حوثی جماعت کی جانب سے کیے گئے ایک حملے کے نتیجے میں 2 افراد زخمی ہو گئے ہیں. غزہ میں اسرائیلی حملوں کے نتیجے میں ایک فلسطینی شہید ہو گیا، جبکہ طل الہوا میں ایک رہائشی عمارت کی انہدام کے باعث شہداء کی تعداد 21 ہو گئی ہے. سامعین، یہ تھا اہم خبروں کا خلاصہ، اور اب پیش خدمت ہے ریڈیو قطر سے آج کا پہلا مفصل نشریہ.

0: Anytime, anywhere.
1: Yes, anytime, anywhere.
0: कभी भी और कहीं भी आप सुन सकते हैं FM 107. Log into our website urduradio.qa और download the app QMC now.
2: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राब्ता करें.
3: आज ही राब्ता करें
2: हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से. कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa.
0: आप सुन रहे हैं FM 107.
1: दिल से देसी.
4: ऐ बनी आदम, क्या तुम दुआ का मजाक उड़ाते हो? दुआ को हकीर समझते हो? हालांकि तुम्हें खबर ही नहीं कि दुआ क्या कुछ करती है. ये रात के तीर हैं जो सीधे अपने निशाने पर जा लगते हैं, खता नहीं करते. अलबत्ता उनका एक वक्त मुकर्रर है जिसके बाद उनका असर जाहिर होता है. तो दोस्तों, प्रोग्राम आज की दुआ, इसका मकसद हमें याद दिलाना है कि दुआ बंदे का सबसे कीमती हथियार है, दिल का सुकून है और रब से ताल्लुक का सबसे मजबूत रिश्ता है. आइए चंद लम्हों के लिए हम अल्लाह की बारगाह में दुआ मांगे. तमाम कराम, प्रोग्राम आज की दुआ में एक नहायत ही अजीम दुआ हम पेश करने वाले हैं जो आप सल्लल्लाहु अलैहि वसल्लम तहज्जुद के वक्त या नमाज की तरफ निकलते वक्त मांगा करते थे. इस दुआ में वातिन और जाहिर में नूर, हिदायत और कल्बी सुकून की तलब है. मतन दुआ यूं है: अल्लाहुम्मा जाअल फी कल्बी नूरा وفي بصري نورا وفي سمعي نورا وعن يميني نورا وعن شمالي نورا ومن بين يدي نورا ومن خلفي نورا ومن فوقي نورا ومن تحتي نورا وعظم لي نورا يوم القيامة. اے اللہ، میرے دل، آنکھوں اور کانوں کو منور فرما دے، और मेरे दाएं और बाएं और मेरे आगे और पीछे और मेरे ऊपर और नीचे नूर ही नूर कर दे और क़यामत के दिन मेरे लिए नूर को ज़्यादा बड़ा कर दे. दिल को मुनव्वर करने का मतलब ये है कि दिल को ऐसा नूर अता फरमा जो हक व बातिल में फ़र्क करे और हसद व कीना से पाक करे. निगाह में नूर का मतलब है ऐसा नूर जो हराम से बचाए और पाकीज़ा मनाजिर पर मरकूज़ रखे. इसी तरह समाअत को भी नूरानी बना जो जिक्र और तिलावत सुनने में लज्जत पाए और फजूल बातों से बचे. इसी तरह हर सिमत और हर पहलू से अल्लाह की हिफाजत और हिदायत का नूर शामिल हो. क़यामत के दिन ऐसा अजीम नूर अता फरमा जिससे पुल सिरात और आखिरत की सख्तियों में आसानी हो. इब्न अब्बास रज़ी अल्लाह अन्हु रिवायत करते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने यह दुआ अपनी नमाज में, सजदे में या नमाज के लिए जाते वक्त पढ़ी थी. इस दुआ का मकसद यह है कि बंदा अपनी पूरी साथ और तमाम जिहाद में अल्लाह की हिदायत और नूर का तालिब बन जाए और इस तरह शैतान को कोई रास्ता न मिले. मजीद ये दुआ हमें याद दिलाती है कि असल रोशनी बिजली की या दुनियावी नहीं बल्कि ईमान, तकवा और अल्लाह की हिदायत का नूर है. यही नूर हमें दुनिया में सीधी राह पर रखता है और आखिरत में कामयाब बनाता है. सामने क्रम चले प्रोग्राम के इस मरहले में अब हम एक और दुआ सीखेंगे. आज की दुआ में आज आप वो दुआ सुनेंगे जिसे रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम अपने सहाबा इकराम रिज़वानुल्लाहि ताला अलैहिम अजमईन को घबराहट या खौफ के वक्त सिखाते थे. मतन दुआ यूं है: अऊज़ु बिकलिमातिल्लाहि तम्मा मिन गज़बिही व शर्रि इबादिही ومن همزات الشياطين وأي يحضرون. روایت ہے ابو داود اور ترمذی کی، یعنی میں اللہ کے کامل کلمات کی پناہ لیتا ہوں اس کے غضب سے، اس کے بندوں کے شر سے اور شیطان کے وسوسوں سے اور اس بات سے کہ وہ میرے قریب آئیں. سامعین کرام، یہ دعا نبی کریم صلی اللہ علیہ وسلم نے اپنے صحابہ کو خوف، پریشانی یا گھبراہٹ کے وقت، چاہے بیداری کی حالت میں ہو یا نیند کی حالت میں، یہ دعا پڑھنے کی ترغیب دی ہے، تعلیم دی ہے. تو جب انسان اچانک خوف، تنہائی یا کسی انجانے خطرے میں مبتلا ہو تو ان الفاظ کو دل سے دہرانے سے اللہ تعالیٰ کی طرف سے سکون، تحفظ اور اطمینان حاصل ہوتا ہے. نبی کریم صلی اللہ علیہ وسلم نے اس دعا کے ذریعے ہمیں سکھایا کہ ایمان والا خوف کے وقت مخلوق کی نہیں بلکہ خالق کی طرف رجوع کرتا ہے۔ جب کبھی آپ کے دل میں فضا، گھبراہٹ یا خوف پیدا ہو، چاہے رات کے اندھیرے میں ہوں یا دن کی روشنی میں، تو دل سے یہ کلمات کہیے۔ ان پیغامات کے ساتھ پروگرام آج کی دعا کے اس حلقے سے ساؤنڈ ڈیزائنر ندیم انصاری اور مجھے طرح اشرف الزمان کو دیجیے اجازت۔ مع السلامہ۔
1: قطر کا پہلا دیسی ریڈیو اسٹیشن FM 107، دل سے دیسی۔
3: دوستوں، فائر ورکس یا فائر کریکرز کو لائسنس کے بغیر یوز کرنا یا اپنی کسٹڈی میں رکھنا قانوناً منع ہے، اور یہ ایک جرم ہے جو آرٹیکل نمبر 18 آف لا نمبر 7 آف 2020 آن فائر ورکس کے تحت پنیشیبل ہے۔ اس قانون کے مطابق اگر کوئی شخص فائر ورکس کو بنا اجازت استعمال کرتا ہے تو اس پر جرمانہ حتیٰ کہ جیل تک کی سزا لگ سکتی ہے۔ آپ کی اویئرنیس اور قوانین کی انڈرسٹینڈنگ صرف آپ کی نہیں بلکہ آس پاس کے لوگوں کی سیفٹی کے لیے بھی بے حد اہم ہے۔ فائر ورکس ظاہری طور پر فن لگتے ہیں، لیکن بنا کنٹرول کے وہ پبلک سیفٹی رسک بھی بن سکتے ہیں، اس لیے کمپیٹنٹ اتھارٹی سے پراپر لائسنس لینا لازمی ہے۔ وزارت داخلہ کا کہنا ہے کہ قانون کا احترام کرنا ہم سب کی ذمہ داری ہے تاکہ ہم اپنی کمیونٹی کو سیف اور ریسپانسبل بنا سکیں۔ FM 107 آپ کی اور آپ کی فیملیز کی حفاظت کی خواہش کرتا ہے۔
0: آپ سن رہے ہیں FM 107،
1: FM 107، دل سے دیسی۔

0: वक्ती तौर पर जेल से बाहर नहीं आना चाहते थे, वो चाहते हैं कि हक भी बाहर आए, हक भी लोगों के सामने नमूदार हो, आजादी मिले मगर तोहमत को साथ लेकर नहीं। और फिर वो लम्हा आता है जब हकीकत सबके सामने वाज़े हो जाती है। अजीज मिस्र की बीवी कहती है, الآن حصحص الحق أنا راودته عن نفسه وإنه لمن الصادقين, अब हक पूरी तरह जाहिर हो गया, मैंने ही उसे अपनी तरफ मायल करने की कोशिश की थी और यकीनन वो सच्चों में से हैं। सर्वे क्या मंजर होगा, वो इल्जाम जो बरसों पहले लगा हो, वो किरदार जिस पर उंगलियां उठी, आज वही हकीकत पूरे दरबार के सामने साफ हो गई।
1: सुभान अल्लाह। और यहाँ कहना चाहिए कि पेशेंस जो है, सब्र जो है, उसका एक और डायमेंशन सामने आता है तला भाई। हर एक्यूजिशन का जवाब उसी दिन नहीं मिलता, कभी जो सच है, जो ट्रुथ है, उसको टाइम भी लगता है। हम फौरन अपना नाम क्लियर करना चाहते हैं, कभी कोई मसला हो जाता है, हर शख्स को भाई कन्विंस करना चाहते ही हैं जो हमारे ताल्लुक में है, लेकिन कभी आपका काम होता है कैरेक्टर प्रोटेक्ट करना, रिकॉर्ड को क्लीन रखना और वक्त को अपना विटनेस बना देना। हर डिले डिफीट नहीं होती, हार नहीं होती है, याद रखना चाहिए।
0: बहुत यानी आसान जुमलों में आपने ये बात कह दी, लेकिन ये बहुत टफ है। वक्त के इंतजार में रहते हुए उस तरह इंतजार में रहना कि हक जाहिर हो जाए, बहुत ही एक सख्त मरहला है।
2: आप सुन रहे हैं कससुल कुरान
3: आरजी तलहा और आरजी सरवर के साथ, सिर्फ एफएम 107 पर।
0: तो अब यूसुफ अलैहिस्सलाम जो कभी गुलाम की हैसियत से मिस्र पहुंचे थे, कहते हैं, اجعلني على خزائن الارض اني حفيظ عليم, मुझे जमीन के खजानों पर मुकर्रर कर दीजिए। ये खजानची कहते हैं ना, तो ये वाला है, मैं हिफाजत करने वाला और इल्म रखने वाला हूँ। देखिए सफर कहाँ से कहाँ पहुंचा, कुएं की तह से खजाइन मिस्र तक, फरोख्त किए जाने से इंतजामी इख्तियार तक, कैदी से एक जिम्मेदार और बाइख्तियार मकाम तक। और फिर वो मंजर आता है जिसके लिए शायद पूरी दास्तान हमें तैयार कर रही थी। यूसुफ अलैहिस्सलाम अपने वालिदैन को बुलंद मकाम पर बिठाते हैं। अल्लाह अकबर, कौन नहीं चाहता कि अपने वालिदैन को उस मकाम पर पहुंचाए जिसके वो यानी जमानों बरसों भर उसके इंतजार में रहते हैं। तो यूसुफ अलैहिस्सलाम अपने वालिदैन को उस बुलंद मकाम पर बिठाते हैं और उनके अहले खाना उनके सामने ताज़ीम सजदे में झुकते हैं, जो उस वक्त की शरीयत में जायज़ था। यूसुफ अलैहिस्सलाम कहते हैं, या अबती हाज़ा तअवीलु रुया मिन क़ब्लु क़द जअलहा रब्बी हक़्क़ा, अब्बाजान ये मेरे लिए उस पहले ख्वाब की ताबीर है, मेरे रब ने उसे सच कर दिखाया। वो ख्वाब जो बचपन में देखा था, रास्ता उस तक सीधा न था, ख्वाब के फौरन बाद तख्त नहीं आया, यानी वहाँ काफ़ी सारी चीज़ें झेलनी पड़ी, हसद, कुआं, गुलामी, आजमाइश, कैद, इंतज़ार, फिर जाकर वो ताबीर जो है ना आगे आई।
1: भाई देखिए यहाँ पर ये पॉइंट भी बड़ा इम्पोर्टेंट है, कहना चाहिए हम दुआ करते हैं और फिर एक्सपेक्ट करते हैं कि रिजल्ट जो है वो सीधा हमारे सामने आ जाए, लेकिन अल्लाह सुभान व तआला का रूट कभी ज़िगज़ैग होता है। आप डेस्टिनेशन देखते हैं, अल्लाह सुभान व तआला डेवलपमेंट भी देख रहे होते हैं। आप कहते हैं भाई मुझे यहाँ पहुँचना है, अल्लाह सुभान व तआला शायद कहते हैं पहले तुम्हें वो इंसान बनना है जो वहाँ पहुँचने के बाद उस मकाम को संभाल सके। भाई कितना इम्पोर्टेंट बात है। देखिए
0: अच्छा जी सामने किराम, किस्सा तो हमने सुन लिया, ये वाकया मुख्तसर अंदाज में, चूँकि वक्त उतना नहीं है तो हमने कोशिश की, हमारी कोशिश ये रही कि वो जो अहम जो मकामात हैं वो आपके सामने पेश कर दिए जाएं। अच्छा सूरह यूसुफ की दास्तान को अब हम देखने की कोशिश करेंगे नफ्सियाती पहलू से। सूरह यूसुफ की दास्तान अगर सिर्फ वाकयात की तरतीब से पढ़ा जाए तो हाँ ये अजीम किस्सा है, किसी ने इसको गम का किस्सा कहा, किसी ने इसको जमाल का किस्सा कहा। वैसे सूरह यूसुफ पढ़ते हुए बहुत मजा आता है, और यानी सामीन अगर आप सूरह यूसुफ किसी कारी से पढ़ते हुए सुनते हैं तो आपको वो अगर आप वो दिलचस्पी ज़रूर महसूस करेंगे, ये तो यानी फॉर श्योर मैं कह सकता हूँ। लेकिन अच्छा अब अगर हम इस सूरह को ज़रा ठहर कर उसके किरदारों को देखें तो यहाँ एक और दुनिया है। ये सूरत सूरह यूसुफ हमें ये नहीं बताती कि क्या हुआ बस और इस पर इतफाक कर लिया, नहीं, ये सूरह हमें ये भी दिखाती है कि इंसान कैसे सोचता है, कैसे हसद करता है, कैसे अपने गलत फैसले को अपने लिए जायज़ बनाता है, कैसे खूबसूरत अल्फाज के पीछे बुरी नीयत छुपाता है, और फिर कैसे वही इंसान वक्त के साथ बदल भी सकता है। और शायद सूरह यूसुफ की एक खास खूबी भी यही है कि उसमें इंसानी किरदारों की एक पूरी गैलरी हमारे सामने आ जाती है। इब्तिदा में यूसुफ अलैहिस्सलाम है, याकूब अलैहिस्सलाम उनके भाई, یعنی ان کے بھائی، مقصد ہے یوسف علیہ السلام کے بھائی. پھر قافلہ آتا ہے، یوسف علیہ السلام کو خریدنے والا شخص، عزیز مصر کا گھر، پھر عزیز کی بیوی، شہر کی عورتیں، قید خانہ اور وہاں دو نوجوان قیدی، پھر بادشاہ، بادشاہ کا دربار، خواب کی تعبیر کے معاملے میں دربار کے لوگ، اور پھر کئی برس بعد دوبارہ بھائی، یعنی وہی بھائی جس کو انہوں نے جس پر زیادتی کی تھی، اب دوبارہ بھائی ان کے سامنے آ جاتا ہے. تو کیا توقع کر سکتے ہیں، وہ کیا کرے گا؟ اب تو کمزور نہیں ہے وہ بھائی، اب تو وہ استحکام کے آخری مقام تک پہنچ چکا ہے. یوں ہر نیا باب، ہر نیا مرحلہ انسانی طبیعت کا ایک نیا رنگ بھی سامنے لے آتا ہے.
1: واہ، بہت کیا زبردست، کہنا چاہیے لب لباب آپ نے سورہ کا جو ہے پیش کیا. تو مجھے لگتا ہے کہ یہ سورہ ہمیں پیپل ریڈنگ بھی سکھاتی ہے.
0: بالکل
1: بھائی، ٹولز چینج ہو جاتے ہیں، زمانہ چینج ہو جاتا ہے، کمیونیکیشن کا اسٹائل چینج ہو جاتا ہے، لیکن جو ہیومن ایموشنز ہیں، جو ہیومن نیچر ہے، وہ بڑے ہی مطلب بہت ہی حد تک وہیں کا وہیں رہتا ہے. بھائی آج بھی جیسے ظاہر بات ہے آقا صلی اللہ علیہ وسلم کے ٹائم پہ ہم لوگ سوچا کرتے تھے یا لوگ سوچا کرتے تھے، تو سوچ ہماری بھی آج ویسی ہی ہے. اس لیے تو آپ ہمیں سکھا کے گئے اور بتا کے گئے باتیں جو تا عمر اور تا قیامت تک جاری رہنے والی ہیں. تو جیلسی آج بھی جیلسی ہے، مینیپولیٹیشن آج بھی مینیپولیٹیشن ہے، گلٹ آج بھی گلٹ ہے، اور بھائی سنسیئر لو آج بھی حقیقی محبت ہے. اس لیے قرآن کی سٹوری جو ہے وہ کبھی پرانی نہیں ہوتی، کیونکہ بھائی ہمارا جو نیچر ہے وہ بھی تو کبھی پرانا نہیں ہوتا.
0: بالکل سر بھائی، سورت کے آغاز ہی میں دو ٹوک الفاظ میں اگر ہم کہیں کہ جو رہنمائی ہمیں ملتی ہے انسانی تباہی کے حوالے سے، وہ یہ کہ ہر اچھی خبر ہر شخص کے سامنے بیان کرنا مناسب نہیں ہوتا. یہ بہت اہم
1: یہ سبق جو ہے یہ اصلی ہے.
0: بالکل، کیونکہ نعمت بعض دلوں میں خوشی پیدا کرتی ہے اور بعض دلوں میں حسد. اور اسی وجہ سے یعقوب علیہ السلام نے جب اس خواب کی بات سنی یوسف علیہ السلام سے اپنے بیٹے سے، تو کیا کہا؟ یا بنیا لا تقصص رؤیاک علی اخوتک فیکیدوا لک کیدا. بیٹے اپنا خواب اپنے بھائیوں سے بیان نہ کرنا، ورنہ وہ تمہارے خلاف کوئی چال چلیں گے. تو یہ فراست ہے اور اس پر ہمیں بھی عمل کرنا چاہیے، سمجھنا چاہیے
1: یہ بات،
0: کس کو یہ خبر پہنچ
1: چلا بھائی. یہ مطلب مسئلہ ہو جاتا ہے کہ بھائی میں اپنے بھائی سے چھپاؤں گا، میں اپنے بہن سے چھپاؤں گی،
0: سوچیے
1: آپ کیسی باتیں کہہ رہے ہیں یا آپ کیسی بات کر رہے ہیں. یہاں والد صاحب ایک پیغمبر دوسرے پیغمبر کو کیا تاکید کر رہا ہے.
0: اللہ اکبر. بالکل بالکل، یہ جو نتیجہ آپ نے نکالا کہ یہاں تک کہ فیملی کے باؤنڈز کے اندر بھی خبریں چھپائی جا رہی ہیں، ایک مقصد ہے. چونکہ بعض اوقات آپ کے خون کے لوگ بھی وہ بات کو برداشت نہیں کر پائیں گے.
1: سبحان اللہ.
0: بالکل وہی ہوا، یعنی جب جبکہ یوسف علیہ السلام نے ان کو بتایا بھی نہیں بھائیوں کو، لیکن پھر بھی وہ طرح طرح کے چالیں چلنے لگے بھائی. تو بعد میں یہ قصہ سب کو پتا ہے کہ آگے جا کے کیا ہوا. منطقی اعتبار سے بھی سوچیں، اگر یوسف علیہ السلام کے بھائیوں کو معلوم ہو جاتا کہ اللہ نے ان کے چھوٹے بھائی کے لیے کوئی غیر معمولی مقام مقدر کیا ہے، تو عقل کیا کہتی ہے؟ ارے بھائی یہ ہمارا بھائی ہے، اس کی عزت ہماری عزت ہے، اس کا مقام ہمارے گھرانے کا شرف ہے، اس کی حفاظت کریں، اسے محبت دیں، اس کی کامیابی پر خوش ہوں. لیکن حسد عقل کے حساب سے نہیں چلتا. حسد کہتا ہے کہ اگر کسی دوسرے کو روشنی ملی ہے تو میری روشنی کم ہو گئی، اگر کسی اور کو محبت ملی تو میرے حصے سے کچھ چلا گیا. اور یہی ذہنی کیفیت ان الفاظ میں سامنے آتی ہے، لیوسف و اخوہ احب الی ابینا منا ونحن عصبہ. یوسف اور اس کا بھائی ہمارے والد کو ہم سے زیادہ محبوب ہیں، حالانکہ ہم ایک مضبوط جماعت ہیں. تو یہ مسئلہ یہاں یہ نہیں کہ ہمیں بھی محبت چاہیے، اگر مسئلہ عزت تک ہوتا تو پھر مسئلہ یعنی معاملہ آگے جاتا ہی نہیں. تو لیکن بات تو آگے بڑھتی ہے اور وہ کہتے ہیں اقتلوا یوسف او اطرحوا ارضا یخل لکم وجه ابیکم. کتنی جرات کے ساتھ وہ کہتے ہیں یوسف کو قتل کر دو یا اسے کسی دور زمین میں پھینک دو تاکہ تمہارے باپ کی توجہ صرف تمہاری طرف ہو جائے. تو سر بھائی یہاں حسد اپنے پورے تباہ کن منطق کے ساتھ سامنے آتا ہے کہ مجھے محبت بھی چاہیے، یہ خواہش تھی، لیکن اس کے ساتھ دوسرا ایک منطق ایک وہ بھی کھڑا ہو گیا کہ بھائی کو ختم کر دو. تو یہ حسد کا جنون ہے.
1: تو بھائی یہاں پر بھی ایک سبق ہمیں ملتا ہے کہ ہر بلیسنگ جو ہے اس کو ہر جگہ اناؤنس کرتے مت پھریے، ہے نا؟ یہ بھی سمجھداری کی بات نہیں ہے. ہر پلان پبلک کرنا ضروری نہیں ہوتا، جیسے کہ ابھی ہم نے ڈسکس کیا کہ ایون گھر والوں سے بھی، ایون بھائی بہنوں سے بھی، کیونکہ یہ سبق ہمیں اللہ سبحانہ تعالیٰ قرآن میں بتا رہے ہیں سیدھے سیدھے، یہ سیدھے سیدھے اللہ تعالیٰ ہم سے کہہ رہے ہیں. भाई हर सक्सेस को हर इंसान के साथ शेयर करना जरूरी नहीं है। इसका मतलब कि आप पैरानॉइड होना नहीं है आपका, लेकिन इमोशनली इंटेलिजेंट होना जरूर है। आपको पता होना चाहिए कि कौन आपकी खुशी से जेन्युइनली खुश हो रहा है और कौन कंपैरिजन में लगा हुआ, जैसे अभी तला भाई ने बताया। तो प्राइवेसी कभी खौफ नहीं होती है ना, कभी विजडम होती है, ये बात याद रखें।
0: फिर सामने किराम सूरह यूसुफ में एक और गैर मामूली तरबियत हमें मिलती है कि कुरान चाहता है कि मोमिन पाक दिल हो जरूर, यानी पाक दिल तो जरूर होना चाहिए लेकिन सादा लोह ना हो, यानी ऐसा सादा सीधा बंदा कुछ समझता ही नहीं है, नहीं समझदार बंदा होना चाहिए, उसे समझना चाहिए। यूसुफ अलैहिस्सलाम के भाइयों की जबान को सुनिए कि अपने वालिद के पास आए और कितने नरम अंदाज में कहा, या अबाना मालिक अला तमन्ना अला यूसुफ व इन्ना लहू लनासिहून। अब्बा जान क्या बात है, क्या आप यूसुफ के बारे में हम पर इत्माद नहीं करते, हालांकि हम तो उसके सच्चे खैर खाए। जरा लफ्जों की मिठास देखिए, व इन्ना लहू लनासिहून, हम तो उसके खैर खाए। फिर फरमाया, अरसिल हुमाना गदन यरता व यलअब व इन्ना लहू लहाफिज़ून, कल उसे हमारे साथ भेज दीजिए, वो खाते पीते खेलेगा उधर, हम उसकी पूरी हिफाजत करेंगे। यानी पूरा प्रपोजल ऐसा बनाया गया कि एक बाप का दिल नरम हो जाए, उस बच्चे को भी कुछ तफरी मिल जाए, हम भाई हैं, हम उसके खैर खाएं, हम हिफाजत करेंगे। लेकिन अल्फाज के पीछे मंसूबा कुछ और था।
1: और देखिए, मैनिपुलेशन अक्सर इसी तरह काम करती है, वो आपको सीधा नहीं कहती कि मैं आपको मैनिपुलेट कर रहा हूँ, वो आपके इमोशंस यूज करती है। तुम मुझे पर ट्रस्ट नहीं करते हैं, मैं तो तुम्हारे लिए कर ही रहा हूँ जो भी कुछ कर रहा हूँ, अगर तुम मुझे प्यार करते हो, मोहब्बत करते हो, तो भाई मान जाओ। इसलिए ये जो गिल्ट बेस्ड प्रेशर और कहना चाहिए जेन्युइन केयर में डिफरेंस है ना, वो समझना हमें बहुत ज्यादा जरूरी है। जैसे तला मैंने बताया कि भाई सीधे होना, इतने भी सीधे होना नहीं है कि समझ में ही नहीं आए बात। हर ट्रस्ट मी, ये जो लव्ज है इसको हाईलाइट कर रहा हूँ कि ट्रस्ट मी, ये हर ट्रस्ट मी के बाद ट्रस्ट करना मैच्योरिटी नहीं है।
0: सामने करम, अब दास्तान में एक ऐसा मंजर आता है जो इंसानी फरीब की नफ्सियात को और खोल देता है। कुरान कहता है, वजाउ अबाहु मईशा यबकून, वो रात के वक्त अपने वालिद के पास रोते हुए आए। रोते हुए यानी आंसू मौजूद है, आंसू यानी ये हमेशा सच की दलील नहीं होती, ये भी एक अहम है। तो उन्होंने कहा, या अबाना इन्ना ذهبنا نستبق وتركنا يوسف عند متاعنا فاكله الذئب, अब्बा जान हम दौड़ का मुकाबला करने चले गए थे, यूसुफ को सामान के पास छोड़ दिया था, फिर उसे भेड़िया खा गया। फिर कितनी दिलचस्प नफ्सियाती बात, वमा अंत बिमुमिन लना वलो कुन्ना सादिकीन, और आप हमारी बात मानने वाले नहीं चाहे हम सच्चे ही क्यों ना।
1: दलील देखी कैसे दी जा रही है, यकीन दिलवाने का किस तरीके से तरीका निकाला जा रहा है।
0: गोया झूठ के अंदर पहले से एक दिफाई दीवार भी तामीर कर दी, हम जानते हैं आप हमें नहीं मानेंगे, यानी सामने वाले के शक को भी अपने झूठ के हक में इस्तेमाल करने की कोशिश।
1: और ये मैनिपुलेशन का एडवांस्ड फॉर्म है तला भाई, यही जो मतलब झूठ के अंदर भी एक दीवार बनाने की कोशिश, देख रहे हैं आप
0: पुरानी ताबीर में किस तरह हमें रहनुमाई की जा रही है।
1: सुभान अल्लाह, सुभान
0: अल्लाह, तक भी लोग यानी मन घड़त बातें कर सकते हैं।
1: भाई कभी कोई शख्स आपको एविडेंस देने से पहले ही कह देता है कि भाई मुझे पता है तुम मुझ पर भरोसा ही नहीं करोगे, तो ये देखिए कितनी जबरदस्त लाइन होती है ना, आदमी कहता है कि भाई इस बार ये सच लेके आया शायद सामने। इससे वो आपको इमोशनली प्रेशर कर रहा होता है कि अगर आप सवाल करें तो आप ही अनफेयर लगने लगे। इसलिए जो आंसू होते हैं ना उनको देखिए, लेकिन फैक्ट्स भी देखिए, इमोशन को रिस्पेक्ट जरूर कीजिए। या मैं और तला ये नहीं कह रहे, अल्लाह सुभान व तआला हमें बता रहे हैं कि भाई एविडेंस को कैंसिल मत कीजिए।
0: जी सामने किराम, एक मरतबा फिर सूरह यूसुफ का पूरा जायजा ले लेते हैं। सूरह यूसुफ का आगाज एक बच्चे के ख्वाब से हुआ था, इन्ने रायत अहद आशरा कौकबन, दरमियान में कुआं आया, जुदाई आई, फितना आया, कैद आई, इंतजार आया, और फिर आखिर में वही यूसुफ अलैहिस्सलाम कहते हैं, या अबति हाजा तअवील रुया मिन क़ब्ल क़द जअलहा रब्बी हक़्क़ा, अब्बा जाने ये मेरे पहले ख्वाब की ताबीर है, मेरे रब ने उसे हकीकत बना दिया। तो सामने किराम, इसी के साथ आज के इस किस्से के खात्मे को हम पहुँच चुके हैं। अल्लाह ताला से दुआ गो हैं कि वो हमें सूरह यूसुफ के किस्से को सिर्फ एक खूबसूरत दास्तान के तौर पर सुनने वाला न बनाए, बल्कि उसके इबरत को समझने, हसद से अपने दिल को पाक रखने, आजमाइश में सब्र करने, फरेब के मुकाबल बसीरत रखने, नेमत में शुक्र अदा करने, और कुदरत मिलने पर आफू इख्तियार करने की तौफीक अता फरमाए। कुदरत मिलने पर आफू इख्तियार करना ये बहुत एक बड़ा मामला है, अगर इंसानी रवैये में इस बात को अपना ली जाए तो काफ़ी सारे मसाइल ख़त्म हो जाते हैं। आज अगर जैसे अगर किसी को कोई चांस मिल जाए کسی کے انڈر میں وہ کام کر رہا ہو اس نے ظلم و زیادتی برداشت کی ہو, اگلا یعنی آگے جا کے اگر وہ اس کو اقتدار مل جائے تو آج کے دور میں وہ کیا کرے گا اپنے اس لوگوں سے.
1: بالکل صحیح.
0: تو یہی ہے کہ قدرت ملنے پر عفو درگزر کا معاملہ. رسول اللہ صلی اللہ علیہ وسلم نے فتح مکہ کے دوران بھی وہی کیا تھا, اذهبوا فانتم الطلقاء, تم آزاد ہو, جاؤ جاؤ سب آزاد ہو. تو یہ درگزر کا معاملہ. تو جب غم حد سے بڑھ جائے تو ہمیں یعقوب علیہ السلام کے جملہ یاد کرنا چاہیے, انما اشکو بثی وحزنی الی اللہ. اور جب اسباب ختم ہوتے ہیں دکھائی دیں تو یہ آواز ولا تیأسوا من روح اللہ. اور جب زندگی کا کوئی باب بہت تاریک ہو جائے تو یاد رہے واللہ غالب علی امرہ, اللہ اپنے کام پر غالب ہے.
1: تو جناب اسی کے ساتھ آج کا یہ ایپیسوڈ بھی اختتام کو پہنچتا ہے. آپ تمام سننے والوں کا بہت بہت شکریہ کہ آپ اس سفر میں ہمارے ساتھ رہے. اور یہ یاد رکھیے کہ قرآن کی جو کہانیاں ہیں, جو سٹوریز ہیں, یہ صرف گزرے ہوئے لوگوں کے بارے میں نہیں ہیں, جیسے کہ میں نے اور طلحہ نے سمجھانے کی کوشش کری اور اس پہ بات کرنے کی کوشش کری. یہ ہمیں بتاتی ہیں کہ آج ہمیں کس طرح کا انسان بننا چاہیے.
0: اسی کے ساتھ سامعین کرام, آج کے اس حلقے سے طلحہ شف زمان اور سرور مرزا کو اجازت دیجیے. آئندہ حلقے میں ایک نئے سبق کے ساتھ, ایک نئی داستان کے ساتھ دوبارہ حاضر خدمت ہوں گے. اللہ تعالیٰ ہمیں قرآن پڑھنے, سمجھنے اور پھر اپنی زندگی میں اس کی روشنی سے لے کر اس کی روشنی سے مستفید ہونے کی توفیق عطا فرمائے. والسلام علیکم و رحمۃ اللہ وبرکاتہ.
4: آپ سن رہے ہیں ایف ایم 107,
3: دل سے دیسی.
5: ایف ایم 107 پر اپنا بزنس ایڈورٹائز کرنے کے لیے آج ہی رابطہ کریں, ہماری قطر میڈیا کارپوریشن کی مارکیٹنگ ٹیم سے. کال کریں 4488806 پر یا ای میل کریں marketing@qmc.qa.
4: آپ سن رہے ہیں ایف ایم 107,
3: دل سے دیسی.
5: ایف ایم 107 پر اپنا بزنس ایڈورٹائز کرنے کے لیے آج ہی رابطہ کریں, ہماری قطر میڈیا کارپوریشن کی مارکیٹنگ ٹیم سے. کال کریں 4488806 پر یا ای میل کریں marketing@qmc.qa.
0: دوستو, عرب خلیجی ثقافت کی ایک بڑی دلچسپ کہاوت ہے, طراقع صیف, یعنی گرمیوں کی بجلی جو صرف شور کرتی ہے بارش نہیں لاتی. اس کہاوت کا تعلق اس قدرتی پس منظر سے ہے جو عرب میں اکثر دیکھا جاتا ہے کہ گرمی ابتدائی خریف میں بادل گرجتے ہیں, بجلی چمکتی ہے, آواز زوردار ہوتی ہے, لیکن بارش کا ایک قطرہ بھی نہیں گرتا, صرف شور, گرج, خوف اور بس. اسی طرح انسانوں میں بھی کچھ ایسے لوگ ہوتے ہیں جو زبان سے بڑا شور مچاتے ہیں, دھمکیاں دیتے ہیں, مگر عمل میں کچھ نہیں, نہ کوئی اقدام, نہ کوئی ہمت, صرف آواز کا طوفان ہے. ایسے شخص کے لیے عرب کہتے ہیں طراقع صیف, اونچی آواز مگر کوئی نتیجہ نہیں. ہمارے یہاں بھی کہتے ہیں صرف گرجتا ہے برستا نہیں, جو زیادہ گرجتا ہے برستا نہیں, خالی ڈھول زیادہ بجتے ہیں. تو کہاوت کا سبق یہ ہے کہ اصل قدر عمل کی ہے, الفاظ کی نہیں. جو لوگ صرف شور مچاتے ہیں ان کی دھمکیاں اسی طرح ہوتی ہیں جیسے گرمی کے بادل, بہت گرجتے ہیں مگر برستے نہیں.
4: آپ سن رہے ہیں ایف ایم 107,
3: دل سے دیسی.